你。

Thank you.

Thank you.

विश्वास नगरी समय

0: सिलाइन आपको इसी तरीके से अगर महिला को साझा खबर में साझा को खूब बाहर में आपको भेजा लाखों कमाउँदै किसान
1: खुर्सानी टिप्दै गर्छौँ भन्दा पनि बेच्ने सुरु भएको

महसूस होता है।

Thank you.

पहिले तर एक वर्ष पाहिजे, जसं आजकाल तर राहायचं.

Thank you.

ఆ ముందు మరి

Γιατί αν μας ο Παύλος

Yeah.

Thank you.

Thank you.

यसको लागि यहाँ सचेतना

ଆମର ସୋସାଇଟି କେମିତି

Thank you.

एजुकेसनमा राम्रो समाजलाई एकदमै सहयोग गर्ने दिशाहरू एकदमै अलरेडी तयारीमा गर्नुहुन्छ। त्यहाँ चाहिँ विभिन्न प्रकारको साधनहरू पनि हामीले चाहिँ उपलब्ध रहेको छ। दार्जिलिङ प्रयागको ठुलो जोखिम क्षेत्र पनि रहेको छ। अघि तपाईँले भनेर चाहिँ बासिनी नगरपालिकाको विशेष बढी जोखिम क्षेत्र भनेको वडा नम्बर

अलिक सबैजनामा भक्तले क्षेत्रका

Thank you.

Thank you.

ಬರದೆ ಸರ್ಕಾರ ಮಾಡಿ

0: அது பழைய ஆசிரியர்களாக
1: সমস্যা

Thank you.

ఆకర్షణ సంతృప్తి సరకారీ

Thank you.

Thank you.

Thank you.

ಅಧ್ಯಕ್ಷ ಮಾಡಿ ಆತ್ಮ ಅತಿ ಅವಶ್ಯಕ ಕಾರ್ಯಕರ್ತರು ಖಾತೆಯನ್ನು

सोसाइटी

0: ఉంది అతని మరి మందు సంధి
1: సమస్య తర్వాత సంవత్సరం తరలి

Yeah.

ज्यान बाँचेको धन, ज्यान नभए

Thank you.

0: छात्रले खाना खाई व्यायाम शब्द गरी
1: धूमपान हटिमा बस्ने टुर गरी
0: तर अनाउ नियन्त्रण गरी आज कुद्ने कार्य जीवन हजुर
1: निसर्गमा बसे बाँचे स्वस्थ जीवन

Thank you.

निर्णय गरौँ तर मैले कुरा गरौँ समाधान लागू पदार्थ होइन।

Commissioner. How about

Thank you.

Thank you.

0: परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् बहिनी,

Thank you.

Çünkü

0: बसेपछि स्वस्थ जीवन अपनाए निशामा रोग जप्त भयो त्यहाँले तिमीले जीवन खत्तम भए सन्तुलित खाना खाए व्यायाम शब्द गरी धुमपान मदिरामा दूर रहे तर भयो नियन्त्रण गरी आज तालिक जीवन खराब निशामा रोग मसे बाँचे स्वस्थ जीवन अपनाए रेडियो गुरुबा कार्यक्रमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियासी जनहित मजारी सन्देश
1: विश्व
2: स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी

जोखिम दिएर

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: तपाईँ त आइसक्नु भयो, आजको भाइसरको सम्पर्क सुरु गर्नुहुन्छ त। आज हामी पहिलो जानुपूर्वकको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुल्ने ढाँचा फाट्ने वा पिटै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो जस्तो बोलिरहेको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको हिउँ सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो पहिले सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकेन?
1: त्यसो भनेको थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामा निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्तीले झुकिएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तपाईँ गर्नु भनेको जोखिम बढाउनु हो। सामानको रोग गरेर अङ्ग गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि त धन, ज्यान नभए के धन के
2: भन्नु।

0: विकास प्रधानले दिव्याङ व्यवसाय इजाजत पत्र नवीकरण निकटा 44 पन्धा कम्पनीको इजाजत पत्र स्वतः खारेज गराउँछ निर्वाचन प्रबन्धन विकास मन्त्रालय डाक्टर निर्माण व्यवसाय प्रबन्धन शाखा निर्माण व्यवसाय इन्डिभिजुअल पत्रको दफा 5 उत्तर दफा 930 बमोजिम आर्थिक वर्ष 2082 83 ग्राम 2082 चैत मसान्त विग्रह अनिवार्य रूपमा इजाजत पत्र नवीकरण र प्रमाण व्यवस्था रहेको अवधि विचार नवीकरण निकट 44 सहयोगमा व्यवसायको इजाजत पत्र स्वतः खारेज विभाग सूचनामा उल्लेखेको मन्त्रालयले उहाँ 1 तथा 7 स्वतः खारेज विभाग सूचनामा उल्लेखेको
1: समाचार सुन्दा समय सबैलाई

समाचार कक्ष पर सब कुछ हो गया।

Thank you.

0: प्रवेश सदन संख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु तर शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जारी सन्देश।

0: प्रतिक्रिया न सदे स्वास्थ्य सेवा में प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हम ऐकबद्धता यहां स्वास्थ्य सेवा आवश्यक पड़े में औषधी अस्पताल बास्करी में संपर्क अनुरोध करद
1: अस्पताल में प्रदान करने सेवा
0: 24 घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझा 6 बजे विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटु चेक जाँच गरिन्छ
0: प्रतिदिन नशा तथा न्यून सर्जन नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
1: प्यारालाइसिस भई मुख बाँकिने नशा च्यातिर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नशा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल प्रणाली शाखा आँसोडी माझमासोडी
0: ग्रामीण
1: साथै फोर्टको एकमा

가지고 기억을 더 많이 받아봐.

सकते हैं,

Ale tím, kdo je na 5 až 15 cm,

मकयमा विपद जुनसुकै बेला हुन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच सम्मान सहकारी र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ।

जीवनमा राखिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टक कन्ट्रोल भन्छौँ।

ఎక్కడ నుంచి స్వామి ఉన్నారని

Thank you.

0: Starting to contact the Samudayik Suchana Network, CIN.
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा जारी गरेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा आतंकवादी खबर पछिल्लो समय नेपालमा आत्मघातको

fazer, ele quer deixar isso só.

त्यस्तो नगर्ने भनेको उहाँहरू चाहिँ अब अलिक कम भइहाल्छ मान्छे

people.

Now, if

Thank you.
एक महिना दिएको छ पठाएर

राष्ट्रपति ट्रम्प को यहाँलाई अन्तिम चेतावनी छ। फिफा विश्वकप र क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुनेछन्। समय प्राविधिक साथी राजेन्द्र विशाललाई धन्यवाद।

0: quer unir as atividades aí, uma pasta prática.
1: Thank you.

Thank you.

0: nel Corregu, zaujímavé sú tam mňa to, že tam sú dávko rastie kárek od nás na prvko. Po každé rastie kárek, my sme aj čo potom sa tam tam vôbec zaujíma, kúva sa si dá u nás sa potví. Pôjdeme na praktici, ktorá na tam má pokrieť o svetlo chár. Praktik partner toho výrobu, a to na kauze, ktorá na tajtaj vý, manem ty vý, Toma pestora un fatto sembrato, visita, una nuova rastie, cari per un momento si va dare un classico che ha fatto molto più risorse e farà
1: più bravo così non ci sono cose.
2: La collezione partora da per portare a che cosa, la collezione per un caneta, e partora rastie, cari per un momento si Sama kami lecur motori kelapa kata nama mitang kosa kota sahabian ma Pagi saya kopi sama kaya na sama nama karaka Saya kutang sesama di awasi tanjitu na dari nakara kira kota eba Jaspa Man saya kepusing swasti kota nimpun sama kota sesama di kat sama nama karaka Ini saya simpukan kota eba Diti diti Dapur oza Kuisu bar baka masih kue dina
3: Kaji kota eba kota eba Help us
1: Je to, že je to,
2: Ka kamu tak tega, ubat, usundes, buzina, usundes. कोसिस गर्नुभयो। उस दिन रेडियो कार्यक्रममा छोटी सन्देश रेडियो कार्यक्रम हुनुभएका 41 रेडियो एकमा प्रसारण हुने गर्छ। उसैका हाम्रा सामाजिक सञ्जाल क्षेत्रीय कुसामाजिक सन्देशका सामाजिक सञ्जाल क्षेत्रीय पासना फेसबुकमा से युट्युबमा से इन्स्टाग्राममा से थिए यी सन्देश पुऱ्याइसक्ने गरी चाहिँ विशेष गरेका युवाहरूका जे सामाजिक सञ्जालका प्रयोग गरेर उहाँका जागरूक भूमिकामा धारणा हो। उसैका पुस्तकमा पुस्तकले दुनियाँ पेट गरिदिँदा एक हाम्रा रोकथामका सन्देश दिन बाटी गरेर चाहिँ प्रसारण उपचारका सन्देश दिने बाटी यी सबको पाँचको भाषामा नेपालीमा टप्पा लिँदा उपाय मैथिली भोजपुरी अवधि हो पछिमा ठाल भाषामा भयो। आफ्नै राष्ट्रमा फेरि एक जो सन्देश चाहेको भन्नाहरू चाहिँ www.snakebitenepal.org यी वेबसाइटमा मैले आफ्नै कलाक सबको सामग्री पनि भेटाइसकेको छ। उपाहेक सर्वदंशा होका उपचार गरेमा यति भेरम सेन्टरका फोन नम्बर के कहाँ हो कम ठाउँमा उहाँको सम्पर्क नमैया के हो यी सबको बाटो हिँडेमा विस्तृत रूपमा देखेका ऊ वेबसाइटमा आएको धेर चिजका न्युज पेपरमा अथवा पत्र पत्रिकामा छपा गरेका आर्टिकल हुन् स्वास्थ्य मन्त्रालय वा विश्व स्वास्थ्य संगठनका सर्वदंश सम्बन्धी प्रकाशन यी सबको उहाँ भेटाइसकेका विद्यार्थी वा अनुसन्धानका पालिकाद्वारा यी वेबसाइट एकदम महत्वपूर्ण रहँदा यी परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलका रोटरी फाउन्डेसनका नाममा भर्खर एक ठाउँ ग्लोबल ग्रान्टले सम्भव भएको उहाँकन्ठे हाम्रा धेरै धेरै धन्यवाद दिए
3: सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद
2: दिन्छौँ।

Să vă mulțumim pentru vizionare.

किरा लाग्छ धानको पनि

0: घरको एक घण्टाभित्र अनिवार्य स्तरबाट सुरु गरौँ। छ महिनासम्म आमाको दुःख देखाउ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: सहकार्यमा स्वास्थ्य कार्यालय प्रणाली सन्देश।

मलाई एक पटक सेवा गर्दै गाउँका अवश्य दिनुहोला हस्। धन्यवाद।

स्वस्थ की सोलिडियो स्वस्थ भविष्य का आधार हो।

Thank you.

0: সাত্রিক খানা খাই, ব্যায়াম সাত করি,
1: ধূমপান মজিরা মাসে একটু না লাগে, তারা ভালো নিয়ন্ত্রণ করি।
0: আজ উপনীত কাজে জীবন যা নিশাকার রোগ মাসে মাঝে স্বাস্থ্য জীবন আপনাই
1: রেডিও গুরুবাবা এফএম কল সহকারে হোক স্বাস্থ্য কাজে পড়তে আছে জনহিত মন্ত্রী সন্দেশ।
2: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसम्ने जमिनको फुलले ताजा पार्ने वा पहिले पाकेको छ भने ताजा खोराकी नहुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
2: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू झल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन,
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गरेर खानु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान मात्रै प्रथम ज्यान नभए के छन्
4: एकछिन।

विवाह गरेर पनि हुन्छ, विवाह गरेर पनि हुन्छ।